0: हेलो
1: हेलो
0: हेलो हेलो
2: हेलो गुड
0: गुड आफ्टरनून लेडीज तो तनाव नोक्चरी कना हो बीर बनो
2: आफ्टरनून सा
0: गुड आफ्टरनून
2: सारे लंबे बंद है ये तम्बम भी मोटा है लंबे को लोग आ गए लेकिन
0: बीमोता वो तनाव नोक्चरी केरी कर मोबाइल फोन नो तक पियो
2: अच्छा हम कोई रे लोग सुने जना जी थंगे दबा फोन में तो संग दबा
0: नशी दिलो कुंबी द्रबा
2: आंगे सी दे थवान की वा पनी पान बना हलम नहीं ना तो सा
0: ओ चमी चमी चमी चमी मा पनी पान बगे
2: आ अदुगी लबुक से तो टाइम तो तो गे ना तो पान ने सा जम मुना
0: जे हलम ना मा पनी पान बदा पोथा ना बा मदी आकाशवाणी इंफाल की गुड आफ्टरनून ने दिस द फोन फंगने ना बई दमकता लव कुमलम द बनी हैव दो तारे ने का तक पियो करी करम वा फोन जी
2: जो वो जो फाम ता लव जो सा इशा जी आम नुगा जे द्र वाई तारे या पुई
0: दे रेडियो रेडियो से दम पुथरगसु अखोगी इसिंग दुमक लेबा सोयदन इसिंग बेक तासंग्रगसु रेडियो दो यारोद्रा हबेगी पाखत पदुसु दुमक थेंगना बिरमगनि हाइजेरि
2: ओ पाखले दगी कोइ थांग थांग मुजु नुङाइ तबा
0: दगी खुत तो इसिंग लेखोम जों उपाइग दोरि बनिना अखैना ममांग दा इसै खनबेगी थोरम म चचब दसु खै लबुकता लौसुरमबा इमासिंग इचि सिंग हाइजे बतारे मोइगा वारि छान दुमक लबुकी नुक्सा सारबो मतमद लैरिबा फिबम दो खै दुमक स्टुडियो द फमन फमना माइसा दो फाउद्रगसु दुमक खंगबंगम जै रेडियो मा नुक्सी जानहना लोइने सरिब रेडियो दो पुरग इसिंग देख ताख्रो लेखोम पाइब खुने पाइरो बदे मोट किबो खोट किबो यारोगसु नुवाई तब लैबदुनि ताकपि युंगसि युमदगी फोन फंगलिङाइ सिदा करि क्रम वम फमन
2: ရန်နဗီယံတို့လောက်ရှုပခုပဒိုင်းစစ်စံကြောက်ကြရီခါလာဒုကမယမသန်ကပြီးပဇိုင်းဟဇီရီဒီဝတ်ဆိုဖုန်တခခတာရကစံတရိုက်တောက်ကြဘနေဝဆာအင်းအင်းအင်းဟာရီစီဟိုင်ဇာရကသန်ဇာရကစာညံနမနုငိုင်ဂျေတန်ဇာတန်ဇာချဘဒယံနုငိုင်ဘရေဒီယိုမဆူလေးဘငံဘိုဘီယိုမဆူလေးရကသော်ရမ်စင်းလက်တနာအင်းအင်းညံနုငိုင်ဂျေယံတဒေအက်ဖီဒိုဒမ်ထဝါယံအာယံမသာဇေဘနေဝဆာအင်းအင်းဟာရီစီဟိုင်ဇာရကသန် ู่ที่คุ้มเรียบ
0: อืมไม่สุย
2: อ
0: ก
2: ุตุกะอันนี้ก็ทับีโอนะคะดิฉันปิรุนะดุมโฮเทลพามเมเมนะกะทับีจะไปนะจ๊ะให้เจอด้วยค่ะ
0: อืมมาดูนะกังลาชแนลดิเฮกทาบะยาตะกุมตุกปนี่ FM
2: 3 ใช่มั้ยครับอ๋อยังไงจะว่าไอ้ทวายนูอ่ะจะยังสิไอ้โฟนนี่ก็สมตาบดะ
0: อื
2: มสิดิกุลาตะนูเนไรเมซะบะนะค่ะ
0: อืมยามน
2: าจิอะคันบัวนี่ดะยามนัวเจซ่า
0: ปานิปานเวกิมาปานิปานเวกิทะบกปะทาบะดะพอนจุพังบีเรยามนมุงนุงไอจิหักซังจกทะบะเลตนะอังอมบะทะบกสุชูบงอมโบอบิยูฟอนชุดุมักตันจาจาบะดะตรกปงอมโบอบิยูมะทังดะมุกะนานะกะรีไฮกปะปุนะตามินะคิซิ
2: คอยไทกะเซซ่า
0: ไทกะเจ